नै गर्नुभन्दा सोचेर त्यो व्यक्तिलाई बुझेर उसको जीवनलाई बुझेर हामीले उसको जीवनको वास्तविक कथा उसको अनुहारमा नहेरिकन उसको जीवनको यात्रामा लेखिएको कथालाई हेर्यौँ भने सायद हामीले हरेक व्यक्तिलाई बुझ्न सक्छौँ जस्तो लाग्छ कि मलाई। त्यही भएर हामीले देखेको जीवनभन्दा नदेखेको सङ्घर्ष ठुलो हुन्छ र त्यही सङ्घर्ष त्यही जीवन यापनको भोगाई जुन व्यक्तिले भोगेको छ नि हो त्यो व्यक्तिको चाहिँ त्यही भोगाईलाई खोतल्यौँ भने चाहिँ बल्ल हामीले वास्तविक मानिस ऊ कस्तो हो भनेर चिन्न सक्छौँ। झलक्क हेरेर टलक्क टल्केको देखेर ओहो यो खुसी छ यसबाट मैले अपेक्षा गर्नुपर्छ भन्ने चाहिँ सत्य नहुन सक्छ। आज पनि तपाईँका लागि राम्रा राम्रा कुराहरू छन्, एउटा सत्य कथा पनि म भनिहाल्छु, अनि केही काम लाग्ने कुराहरू छन्, केही आफूले सुधार गर्नुपर्ने कुराहरू छन्, अनि मानिसहरू जिन्दगी मायामा समर्पित गर्न चाहन्छन्। मायामा पनि कति समस्याहरू आउँछन्, त्यसलाई पनि ट्याकल गर्ने ह्यान्डल गर्ने तरिकाहरू हुन्छन्। धेरै कुरा आजको मनको आवाजमा गरौँला, साथै बस्नुहोला। यो सुन्दर गीत तपाईँको नाममा समर्पित छ।

0: गोर्खा रेडियो,
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ बीएफबीएस गोर्खा रेडियोमा। तपाईँको छेउमा मान्दिरा छु। सुमन र रिताको विवाह भएको करिब 15 वर्ष भइसकेको थियो। दुई छोराछोरी, सानो तर सुखी परिवार। सुमन जागिरमा व्यस्त, रिता घर र बच्चाहरूको जिम्मेवारीमा व्यस्त। उनीहरूको जीवनमा पनि अरूहरूको जस्तै कहिलेकाहीँ सानातिना झगडाहरू हुन्थे। तर एक दिनको कुरा के भयो भन्दाखेरि चाहिँ सुमनको मोबाइलमा लगातार केही मेसेजहरू आउन थाले। रिताले सोधिन्, को हो यो सुमन जहिले पनि मेसेज गरिरहेको हुन्छ? सुमनले सहजै भने, अफिसको काम हो। तर रिताको मनमा एउटा सानो शंका पस्यो। त्यसपछि उनले सुमनको मोबाइल हेर्न थालिन्। सुमन कहाँ गयो, उसले कसलाई फोन गर्यो, किन यति ढिलो आयो, सानो शंकाले बिस्तारै बिस्तारै ज्वरो गाड्दै गयो। त्यो शंका ठुलो हुन थाल्यो। सुमनलाई पनि लाग्न थाल्यो, रिताले अब म माथि विश्वास गर्दिनन्। दुवै एउटै घरमा थिए, तर मनमा भने बिस्तारै बिस्तारै दूरी बढ्दै गयो। श्रीमान सुमनले सोचे, श्रीमतीले विश्वासै गर्दिनन्, उनले म प्रति शंका गर्छिन्। उनको मन चिसिन थाल्यो। श्रीमती रिता, उनी श्रीमानले अरू कोही युवतीलाई मन पराउन थाले, उनलाई समय दिन थाले, उनीसँग कुरा गर्न थाले, म प्रति उनको मन अघायो। सायद अब उनी अरूसँगै रमाउन थाले भनेर उनको मन चिसिन थाल्यो। यसरी एक अर्कामा दूरी बढ्न थाल्यो। एउटा साँझ चाहिँ उनीहरूको यति ठुलो झगडा भयो। उनीहरूको बच्चाहरूलाई के गर्नु न कसो गर्नु भयो। त्यति नै बेला छोरीले आमा बाबुको लागि एउटा कागज लिएर आएर दिइन्। त्यसमा केही कुरा लेखिएको थियो, हाम्रो घरमा पहिले जस्तो खुसी किन देखिँदैन, किन सुनिँदैन, जहिले पनि झगडा, जहिले पनि झगडा, किन भनेर दुई लाइन लेखिएको थियो प्रश्न गरेर। त्यो चिठीले दुवैलाई चुप बनाइदियो। सुमनले रितातिर हेरे, रिताले सुमनको आँखामा। दुवैको आँखामा आँसु थियो। सुमनले बिस्तारै भने, रिता तिमीलाई थाहा छ, मलाई तिमीले शंका गरेको भन्दा पनि तिमीले मलाई विश्वास गर्न छोडेको कुराले मेरो मन बिझाएको छ, मेरो मन दुखेको छ। मलाई पनि त तिमी माथि विश्वास छैन भन्ने होइन नि, तर कहिलेकाहीँ डर लाग्छ, तिमी मबाट टाढिँदै गए जस्तो लाग्छ। त्यो दिन उनीहरूले दोष लगाएनन्, पहिलोपल्ट लामो समयसम्म बसेर कुरा गरे, आफ्ना मनमा भएका तीता कुराहरू ओकाले। सुमनले आफ्नो कामको तनाव सुनाए, रिताले आफ्नो एक्लोपन सुनाइन्। दुवैले आआफ्नो गल्तीलाई महसुस गरे। उनीहरू आआफ्नो संसारमा व्यस्त भए, एकले अर्काको मनलाई छाम्न बिर्सिए, एकले अर्कोलाई त्यो समस्यामा मछुनी भन्न बिर्सिए, एक अर्कासँग आफ्नो मनका कुराहरू साट्न बाँड्न बिर्सिए, एक अर्काको सहयोगी हुन बिर्सिए, अनि शङ्का र उपशङ्कामा बाँच्न थालेपछि, एकले अर्कोलाई आरोप प्रत्यारोप गरेपछि यस्तो अवस्था आएको थियो। अब त्यसपछि उनीहरूले यस्तो अवस्था नआओस् भन्नका लागि के गरे त? यो समस्या मात्र होइन, उपाय पनि उनीहरूले खोजे। त्यो उपाय म यो गीतपछि सुनाउँछु तपाईँलाई, साथै बस्नुहोला।

हजुर, त्यसपछि उनीहरूले के गरे भन्दाखेरि चाहिँ सुमनले भने, अब एउटा नियम बनाऊ रिता, हामी कम्तीमा पनि एक दिनमा हामी 20 देखि आधा घन्टा अथवा हामीलाई मन लाग्यो भने 1 घन्टा पनि मोबाइललाई स्विच अफ गरेर हामी एक अर्कासँग आफ्नो कुरा गर्छौँ। आजको दिन कस्तो भयो, आज के कुराले दुःख दियो, आज कुन कुराले खुसी बनायो, आज कुन कुराले सफलता दिलायो, सानो कुराहरूबाट हामी फेरि आफ्नो घरको त्यो खुसी फर्काउँ। उनीहरूले यसरी नियम बनाउन थाले र त्यो नियमलाई पालना पनि गर्न थाले। त्यसपछि बिस्तारै बिस्तारै त्यो खुसी अगाडि बढ्न थाल्यो, त्यो खुसी देखिन थाल्यो। कहिलेकाहीँ सम्बन्ध बचाउन ठूलो त्याग होइन, सानो समयको त्याग गर्नु अनि एकअर्कासँग कुरा गर्नु, एकअर्काको हेरचाह गर्नु, एकअर्कामा विश्वास गर्नु अनि पतिको प्रिय श्रोता पत्नी बनिदिनु, पत्नीको प्रिय श्रोता पति बनिदिनु। त्यसपछि मतभेद त कम हुँदै गइहाल्छ नि, तर मतभेदलाई मनमुटाव बन्न दियौँ भने चाहिँ त्यो शङ्काले साँच्चै नै लङ्का लान्छ। हाम्रो लङ्कालाई आगो लगाउन कति पनि बेर लाउँदैन। शङ्का उठ्यो भने भित्रभित्रै मनमा कुँडिएर यसले यस्तो गर्न थाल्यो, कोही होला कि, यस्तो उस्तो भन्नुभन्दा बरु सिधै कुरा गर्नु राम्रो, छलफल गर्नु राम्रो। रिस उठ्यो भने बरु चिच्याउनुभन्दा पहिला कुरा सुन्ने अनि विचार गर्ने, त्यो कुरा कतिको सत्य हो त, त्यसपछि चाहिँ अनि यो कुरा सत्य हो कि होइन भनेर जाँचबुझ गर्नु। र कहिलेकाहीँ कुनै कुनै कुराहरू चाहिँ जाँचबुझ नगरे पनि बेवास्ता गर्दा राम्रो हुन्छ। जाँचबुझ गर्दा ए म माथि विश्वास नभएको भन्ने कुराले फेरि मनमुटाव जन्मिन सक्छ, तसर्थ सानातिना कुराहरूलाई बेवास्ता गर्दा राम्रो हुन्छ। किनकि सुन्दर परिवार त्यहीँ बन्छ जहाँ परिवारका व्यक्तिहरू एकअर्कालाई जित्न होइन एकअर्कालाई बुझ्न थाल्छन्, त्यति बेला त्यो घर स्वर्ग बन्छ। त्यसैले सम्बन्धलाई बचाउनका लागि यस्ता थुप्रै कुराहरू छन् जसलाई हामीले हेक्का राख्नुपर्ने हुन्छ।

हामीले भर्खरै महिलाहरूको तीजलाई मनायौँ, होइन, तीज पञ्चमी भनेपछि विशेष हिन्दू नारीहरूको लागि स्पेसल हुन्छ, तर आजकल यसको महत्त्व बुझ्दै गएपछि धेरैले तीज मनाउनुहुन्छ। क्षेत्रीय ब्राह्मण समुदायका महिलाले मात्र होइन, अरूले पनि मनाउन थाल्नु भएको छ। नारीहरूको एउटा साँच्ची नै भनियो भने रमाइलो पर्व, एउटा उत्सव जस्तै पर्व हो यो। तीज भन्ने बित्तिकै हाम्रो अगाडि रातो साडी, हरियो पोते, चुरा, मेहेन्दी, नाचगान, होइन, स्वर श्रृङ्गार भन्छ नि, अनि दरखानी, यस्तै कुरा मनमा आउँछ। अनि माइती जानी, होइन, दाजुभाइले बोलाएनन् भने पीर मान्ने, दुःख मान्ने, अनि तीजका गीतहरूमा चाहिँ आफ्नो मनको भारी बिसाउनका लागि भएभरको उकुस मुकुस, कुनै पीडाका, कुनै रमाइला, कुनै ठट्यौली, कुनै हँस्यौली, यस्ता गीतहरू तीजमा गाएर मनलाई हलुको पार्ने पनि गर्छन्, र यस्तैका रूपमा हामीले तीजलाई झलक्क सम्झिने गर्छौँ। स्वर श्रृङ्गार गर्नु, नाच्नु, गाउनु, आफूलाई राम्री अथवा राम्रो पार्नु, दर खानु, यतिका लागि मात्र यो पर्व मनाउने होइन। योसँग धेरै महिलाहरूको भावना, सम्झना, माया र समर्पण पनि जोडिएको हुन्छ। कसैका लागि तीज माइती सम्झिने दिन हुनसक्छ, कसैका लागि दिदीबहिनी भेट्ने अवसर हुनसक्छ, कसैका लागि बाल्यकाल सम्झेर बाल्यकालको सम्झना मनभरि राखेर वर्ष दिनभरि मनभित्र राखेका भावनाहरू गीत र नाच मार्फत व्यक्त गर्ने एउटा सुन्दर अवसर हुन सक्छ। विशेष गरी हाम्रा आमा हजुरआमाहरूलाई, अलिकति अगाडिका पाका नारीहरूलाई हेरौँ न, उहाँहरूले परिवारका लागि वर्षभरि कति कुराको त्याग गर्नुभएको हुन्छ, कति समर्पण गर्नुभएको हुन्छ, काम, छोराछोरी, आफन्त, इष्टमित्र, खेतबारी, आफ्नो व्यवहार, आफ्ना रहरहरू सबै पर सार्दै अर्को वर्ष गरौँला, अर्को वर्ष यो हुन्छ, अनि त्यसपछि भन्दा उहाँहरूको उमेरै बितिसकेको हुन्छ। तर तीज आयो भने चाहिँ एउटा उहाँहरूको अनुहारमा छुट्टै खुसी देखिन्छ।

किन भन्दा त्यो तीजमा चाहिँ महिलाले केवल रातो सारीमा सुन्दर देखिने प्रशंसा मात्र होइन, उहाँहरूको जीवनभरको समर्पणलाई सम्मान गर्ने दिन भएको हुनाले, उहाँहरूको खुसीको क्षण भएको हुनाले त्यो दिनमा चाहिँ जति सकिन्छ हामीले सम्मान र इज्जत गर्नु राम्रो हुन्छ। नारीहरूको मन माया, प्रेम, समर्पण र भावनाले भरिएको हुन्छ। त्यसको खुसीसँगै आमा, दिदी बहिनीहरू अनि तपाईँको श्रीमती हुन सक्छन्, छोरीहरू हुन सक्छन्, जति पनि नारीहरू हुनुहुन्छ उहाँहरू हाम्रो जीवनमा एउटा माया र हाम्रो जीवनलाई उज्यालो थप्ने भावना, प्रेरणाको स्रोत हुनुहुन्छ। सम्पूर्ण महिला दिदी बहिनीहरूप्रति, आमा हजुरआमाहरूप्रति, नानीहरू छोरीहरूप्रति एकदम थुप्रै थुप्रै सम्मान व्यक्त गर्नु हाम्रो कर्तव्य पनि हो र दायित्व पनि हो, किनकि यो पर्वको वास्तविक सुन्दरता नि हामीले कति रमाइलो गर्यौँ भन्नेमा मात्र होइन, हामीले एकले अर्कालाई कति सम्मान गर्यौँ, कति माया गर्यौँ, कति आदर गर्यौँ र कति एक अर्कालाई खुसी दियौँ भन्ने कुरा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

तपाईँलाई रिस कतिको उठ्छ? रिसको कुरा त अब के गर्नु, होइन? कोही आँखै देख्दैनन् रिस उठेर, कोही अलिअलि रिसाउँछन्, कोही भित्रभित्र मुरमुरिन्छन्, बाहिर देखाउन सक्दैनन्, कोही बाहिरै देखाउँछन्, कोही भित्र यति ठुलो संरचना रचिसकेका हुन्छन् तँलाई पख्न भनेर, अनि बाहिर चाहिँ मुस्कुराउँछन्। रिसका पनि विविध कारणहरू छन्। अनि कोही घुर्क्याउँछन्, चित्त नबुझेको कुरा घुमाई घुमाई एउटै कुरालाई 20 चोटि घोची घोची भन्छन्। विभिन्न तरिकाका छन् रिसहरू पनि। तर हामी बाहिरका मानिससँग भन्दा आफ्नै मान्छेहरू, आफ्नै नजिकका मान्छेहरूसँग बढी रिसाउँछौँ, किनकि उनीहरूबाट हाम्रो अपेक्षा धेरै हुन्छ। अनि रिस उठेको बेलामा हामीले बोलेका शब्दहरूले पनि वर्षौँको हाम्रो सम्बन्धलाई चोट पुर्याएकी हुन्छ। त्यसैले आफ्नो मान्छेसँग रिसाउँदाखेरि चाहिँ तुरुन्तै प्रतिक्रिया नदिने, त्यसपछि त आधा झगडा त्यहीँ समाप्त भइहाल्यो। अब यसलाई चाहिँ कसरी त्यो झगडाबाट आफू बच्ने भन्ने कुराको चाहिँ केही एक्सर्साइज हामीले गऱ्यौँ भने चाहिँ यो अभ्यासले हामीलाई रिसबाट मुक्त हुनलाई सचेत गराउँछ। जस्तो पहिलो नम्बरमा एकदमै रिस उठेको छ तपाईँलाई, होइन, अब के गर्ने? एकछिन चुप्प लागेर बसौँ, कोसिस गरौँ, जति रिस उठे पनि मौन बसौँ। त्यही क्षण बोलेका शब्द फिर्ता लिन सकिँदैन, यति रिस उठेको हुन्छ के बोलिन्छ अत्तो पत्तो नै हुँदैन। त्यसै कारणले जति सुकै रिस उठोस् एकछिन मौन बस्ने। दोस्रो, अत्यधिक रिस उठ्यो तपाईँलाई, त्यहाँ झगडा भइरहेको छ, अब तपाईँलाई यस्तो रिस उठ्यो, अब के गर्ने त भन्दा त्यहाँबाट निस्किने, अर्को कोठामा जाउँ, पानी पिउन जाउँ, बाहिर खुल्लामा गएर लामो सास लिउँ, अथवा के गर्न सकिन्छ त्यो ठाउँबाट, त्यो झगडाबाट चाहिँ बाहिर निस्कियौँ। तेस्रोमा छ, आफूलाई प्रश्न गरौँ, अहिले म यो कुरालाई चाहिँ समाधान गर्न खोज्दैछु कि म रिसको आवेगमा आफ्नो रिसलाई पोख्दैछु, यो कुराको चाहिँ पत्तो आफैले लगाउनु पर्छ। कैयौँ पटक चाहिँ के हुन्छ भन्दा आफू चाहिँ सही, अरू चाहिँ गलत भएको हामीले आफूलाई मान्छौँ, तर कहिलेकाहीँ आफू पनि गलत हुन सक्छौँ। त्यही कारणले पहिला विचार गर्नु पर्यो। चौथोमा छ, रिस त उठ्यो, अब कुन कुराले उठ्यो, किन उठ्यो, त्यो बेग्लै कुरा हो। अब रिस उठिसकेपछि, रिस शान्त भएपछि मात्र कुरा गरौँ। तिमीले यस्तो गर्यौ भन्नुभन्दा पनि तिमीले यस्तो नगरेको भए राम्रो हुन्थ्यो भन्नुपर्छ कि हामीले, किनकि आरोपले मानिसलाई बचाउमा उभ्याउँछ। आफ्नो भावना सुनाउँदा सम्बन्धमा संवादको ढोका खुल्छ, एउटा छलफलको विषयका लागि एउटा सम्भावना हुन्छ। रिस उठ्नु गलत होइन, तर रिसको भरमा आफ्नो मान्छेलाई चोट पुर्याउनु चाहिँ एकदमै गलत हो, यसलाई चाहिँ रोक्नुपर्छ। हामी बाहिरका मानिसहरूसँग चाहिँ सभ्य भएर बोल्न सक्ने, अनि आफ्नै मान्छेहरूसँग चाहिँ त्यही सम्मान, त्यही रेस्पेक्ट देखाउन नसक्ने, यो त भएन नि, होइन? जीवनमा धेरै मानिस भेटिन्छन्, तर आफ्नो भनेर स्वीकारेका मानिसहरू बारम्बार भेटिँदैनन्। त्यसैले रिसलाई केही समय दिनुहोस्, तर सम्बन्धलाई जीवनभरको चोट नदिनुहोस्।

हजुर, मनको आवाज तपाईँको र मेरो मनको आवाज हो। BFBS गोर्खा रेडियोमा आइरहेको छ। अघि कार्यक्रमको सुरुवातमा भनेको थिएँ नि, एउटा अपरिचित व्यक्तिलाई देखे, उसलाई देख्न साथै मेरा पाइलाहरू रोकिए, अनि उसलाई हेर्दा हेर्दै मेरो मनले एउटा प्रेरणा पायो। त्यो कुरा के हो त? ती व्यक्ति पाको पनि हुनुहुन्थ्यो, शरीर पनि त्यति बलियो थिएन, उहाँको खुट्टामा समस्या थियो जस्तो लाग्छ, सायद उहाँलाई हिँड्न पनि सजिलो भइरहेको छैन। बिस्तारै बिस्तारै भए पनि उहाँ अगाडि बढिरहनु भएको थियो। त्यो लगभग 1.5 घण्टाको बाटो थियो, त्यो हिँड्नै पर्थ्यो, त्यसमा अरू उपाय नै थिएन, किनकि त्यो उकालो ओह्रालो त्यो गोरेटो बाटो थियो। केही बेर उहाँलाई पछाडिबाट नियालिरहे, अनि अचानक आफ्नै बारेमा सोच्न थाले। उहाँ भन्दा म कम उमेरको, शारीरिक रूपमा पनि उहाँ भन्दा म सबल, मैले सोचे उहाँ त म भन्दा कमजोर हुनुहुन्छ, त्यही पनि अगाडि बढिरहनु भएको छ। त्यो उत्साह, त्यो उमङ्ग, त्यो अनौठो किसिमको एउटा साहस ममा जन्मियो, अनि मैले सोचे हामीले आफूलाई प्रेरणा दिनको लागि, हामीले आफूलाई उत्साहित पार्नका लागि, हामीले आफूलाई अगाडि बढाउनका लागि चाहिँ माथि मात्रै होइन, हामी भन्दा कमजोर पनि त व्यक्तिहरू छन् नि, हामीले पनि कसैलाई हिम्मत दिन सक्छौँ, हिम्मत बढाउन सक्छौँ। जीवनमा आफूभन्दा अगाडि बढेकालाई पनि हेरेर सिक्नु पर्ने रहेछ, अनि आफूभन्दा कठिन अवस्थामा भएर पनि अगाडि बढिरहेकाहरूलाई हेरेर हिम्मत लिन पनि सिक्नु पर्ने रहेछ। म यति थाकेको थिएँ नि त, होइन, हिँड्नै सक्दिनँ, अब सक्दै सक्दिनँ भनेर लथ्रङ्ग परिसकेको थिएँ, तर ती व्यक्तिलाई देखेपछि ओहो, यिनी त यस्तो अवस्थामा हिँडिरहेका छन् भने म कसरी रोकिन सक्छु भन्ने मैले प्रेरणा पाएँ। त्यसपछि म पनि हिँड्न थालेँ नि त। त्यो त्यही पाठ रहेछ, उहाँको त्यो प्रयासले मेरो मनमा कति ठुलो ऊर्जा भरिदियो। तर उहाँलाई थाहा नभए पनि आज मनमने म ती व्यक्तिलाई धन्यवाद भन्न चाहन्छु जसले मेरो मनमा त्यस्तो एउटा उत्साह भरिदिए। हिम्मत हार्नु हुँदो रहेनछ, आफूलाई मात्र हेरेर आफू कमजोर छु भनेर निराश हुनु पनि आवश्यक रहेनछ। हामीले कसै न कसैबाट, कोही न कोहीबाट सानो प्रेरणा पायौँ भने पनि त्यसबाट ठुलो मनमा आशा जगाएर अगाडि बढ्न सक्दा रहेछौँ। आजलाई बिदा पाऊ। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौ। हवस् त, फेरि भेटौँला। नमस्कार।